0: आदाब, खबरनामे के साथ मैं नीतिका त्यागी। पहले इस वक्त की खास खास खबरें। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि भारत आलमी सतह पर गैर यकीनी और रुकावट की कैफियत के तनाजुर में दुनिया के लिए एक भरोसेमंद और मजबूत साझेदार के तौर पर उभर रहा है। वज़ीर-ए-आज़म नरेंद्र मोदी आज नई दिल्ली में प्रधानमंत्री विकसित भारत रोजगार योजना के तहत 2400 करोड़ रुपए मालियत की तरगीबात तकसीम करेंगे। सरकार ने तमिलनाडु, गुजरात, उत्तर प्रदेश और हरियाणा के लिए कम अज कम इमदादी कीमत पर दालों और तिलहन की बड़े पैमाने पर सरकारी खरीद की मंजूरी दे दी है। सदर जमहूरिया द्रौपदी मुर्मू आज मध्य प्रदेश के ओमकारेश्वर में सिकल सेल के बैन अल-अक़वामी दिन के मौके पर एक प्रोग्राम में शिरकत करेंगी। अमेरिका ने ईरान के साथ समझौते के हिस्से के तौर पर ईरान की बंदरगाहों पर अमरीकी बहरिया की नाकाबंदी हटा ली है। और हॉकी में न्यूजीलैंड में जारी खवातीन के FIH नेशंस कप में भारत ने उरुग्वे को 2-3 से हराकर मुसलसल तीसरी कामयाबी हासिल की है और वो सेमीफाइनल में पहुंच गया है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि भारत दुनिया के लिए एक भरोसेमंद साझेदार के तौर पर उभर रहा है। कल रात पेरिस में भारतीय बिरादरी के लोगों से खिताब करते हुए जनाब मोदी ने कहा कि एक वक्त ऐसा भी था कि जब मुल्कों के दरमियान ताल्लुकात की नौइयत को सिर्फ तिजारत से ही परखा जाता था, लेकिन आज भरोसा भी उतना ही अहम बन गया है जितनी के तिजारत है।
1: हर देश रिलायबल सप्लाई चेन चाहता है, हर देश स्टेबल पार्टनरशिप चाहता है, हर देश ऐसे साथियों की तलाश में है जिन पर लंबे समय तक भरोसा किया जा सके। और ऐसे समय में भारत विश्व में एक ट्रस्टेड पार्टनर के रूप में उभर रहा है।
0: जनाब मोदी ने यह भी कहा कि मुल्क मुख्तलिफ शोबों में सरमाया लगा रहा है जिससे आने वाली नस्लों के लिए तरक्की, इख्तिरा और मौकों को तकवियत मिलेगी। जनाब मोदी ने कहा कि उन्होंने फ्रांस के शहर एवियो में G7 की मीटिंग के दौरान एतमाद और भरोसे पर मबनी साझेदारी की अहमियत पर जोर दिया। वज़ीर-ए-आज़म ने कहा कि G7 सरबराह कॉन्फ्रेंस के लिए भारत का पैगाम बिल्कुल वाज़े था कि आलमी हुक्मरानी तभी मुअस्सर साबित हो सकती है जब ये सबकी शमूलियत वाली हो। जनाब मोदी ने यह भी कहा कि वो फ्रांस में एक ऐसे वक्त आए हैं जब उनकी सरकार ने 12 साल मुकम्मल कर लिए हैं और इन बरसों में मुख्तलिफ शोबों में भारत में बड़ी तब्दीलियां आई हैं।
1: 12 साल के इस कालखंड में भारत का GDP 2 गुना हुआ है, एयरपोर्ट की संख्या 2 गुनी हुई है, यूनिवर्सिटीज की संख्या भी 2 गुनी हो गई है, हाईवे कंस्ट्रक्शन की स्पीड 3 गुना बढ़ गई है और मेट्रो नेटवर्क 4 गुना बड़ा हो गया है।
0: इससे कबल फ्रांस में भारतीय बिरादरी ने बोंजोर मोदी या हेलो मोदी और भारत माता की जय के नारों के साथ वज़ीर-ए-आज़म नरेंद्र मोदी का खैर मकदम किया। वज़ीर-ए-आज़म नरेंद्र मोदी 2 मुल्कों फ्रांस और स्लोवाकिया के अपने दौरे के तीसरे मरहले में पेरिस का कामयाब और मुफीद दौरा मुकम्मल करने के बाद नई दिल्ली के लिए रवाना हो गए हैं। एक सोशल मीडिया पोस्ट में जनाब मोदी ने कहा कि आने वाले वक्त में भारत फ्रांस दोस्ती और ज्यादा मजबूत होगी। इधर फ्रांस के सदर इमैनुअल मैखों ने वज़ीर-ए-आज़म नरेंद्र मोदी के फ्रांस के दौरे के इख्तिताम पर जनाब मोदी के लिए हिंदी जबान में एक खसूसी अलविदाई वीडियो पैगाम रिकॉर्ड कराया है।
2: प्रिय मित्र नरेंद्र, मुझे बहुत खुशी हुई आपका निस एवियन पेरिस मैंने इसे साथ दौरे के लिए स्वागत करके फ्रांस और भारत की दोस्ती हमारा।
0: पेश है वज़ीर-ए-आज़म के पेरिस के दौरे की खबरें देने वाले हमारे नामा निकार की एक रिपोर्ट।
3: पेरिस में नीस में भारत इनोवेट्स और वीवा टेक 2026 का जिक्र करते हुए वज़ीर-ए-आज़म ने कहा कि दुनिया भारत की बढ़ती हुई इख्तराई कुव्वत का मुशाहिदा कर रही है। वीवा टेक सरबराह मीटिंग में जनाब मोदी ने आलमी इख्तराकारों पर जोर दिया कि वो भारत के साथ मिलकर सभी के फायदे के लिए काम करें। उन्होंने जोर देकर कहा कि टेक्नोलॉजी का फायदा सभी को मिलना चाहिए। इस दौरे में भारत और फ्रांस ने तिजारत, तकनीक और आलमी सिक्योरिटी के शोबे में اشتراک کو مستحکم بنانے کا اعادہ کیا. فرانس کی سرکردہ ٹیک کمپنیوں نے بھارت کی ترقی کے سفر میں اعتماد کا اظہار کیا اور مینوفیکچرنگ، مصنوعی ذہانت اور گرین بحری بنیادی ڈھانچے کے شعبوں میں اور زیادہ شمولیت کے منصوبوں کا اعلان بھی کیا. پیرس سے مہیش چوپڑے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں شمیم عرفان.
0: وزیر اعظم نریندر مودی آج نئی دلی میں پردھان منتری وکست بھارت روزگار یوجنا کے تحت 2400 کروڑ روپے مالیت کی ترغیبات تقسیم کریں گے. اس ترغیبات سے ملک میں روزگار کے 15 لاکھ مواقع پیدا کرنے میں مدد ملی ہے. لیبر اور روزگار محکمے کے وزیر ڈاکٹر منسوخ مانڈویا نے کہا ہے کہ پردھان منتری وکست بھارت روزگار یوجنا کے تحت پچھلے سال اگست سے اب تک 63 لاکھ سے زیادہ ملازمین کو باضابطہ افرادی قوت میں شامل کیا گیا ہے، جن میں تقریباً 30% خواتین ہیں. مزید تفصیل ہمارے نامہ نگار سے.
3: مذکورہ اسکیم کارکنوں اور آجروں کی باضابطہ معیشت میں شامل ہونے کے لیے حوصلہ افزائی کی خاطر تیار کی گئی ہے. اس کے تحت پہلی بار کے ملازمین 15,000 روپے تک کی ترغیب حاصل کرنے کے اہل ہوں گے. اس طرح انہیں افرادی قوت میں شامل ہونے پر اہمیت کی حامل مدد ملے گی، جبکہ اضافی روزگار کے مواقع دستیاب کرانے والے آجروں کو ہر اضافی ملازم رکھنے پر 3,000 روپے ماہانہ تک کی ترغیب مل سکے گی. پردھان منتری وکست بھارت روزگار یوجنا پچھلے سال 1 اگست کو نافذ ہوئی تھی. اس کا مقصد روزگار کے مواقع پیدا کرنے کو فروغ دینا اور معیشت کے سبھی شعبوں میں سوشل سیکیورٹی دائرے کو وسعت دینا ہے، جس میں مینوفیکچرنگ پر خاص زور دیا گیا ہے. اس کا مقصد 2 سال کے عرصے میں ملک میں ملازمت کے 3.5 کروڑ سے زیادہ مواقع دستیاب کرانا ہے. دلی سے پریا مونڈل کی رپورٹ کے ساتھ خبرنامے کے لیے شمیم عرفان.
0: زراعت اور کسانوں کی بہبود کے وزیر شیوراج سنگھ چوہان نے 4 ریاستوں کے لیے کم از کم امدادی قیمت پر دالوں اور تلہن کی بڑے پیمانے پر سرکاری خرید کی منظوری دے دی ہے. وزارت کے مطابق تمل ناڈو، گجرات، اتر پردیش اور ہریانہ میں قیمتوں کی امدادی اسکیم کے تحت یہ سرکاری خرید کی جائے گی. سال 2026 کے موسم گرما کے سیزن کے لیے منظوری کے تحت اتر پردیش سے سب سے زیادہ سرکاری خرید ہوگی. وہاں 48,298 میٹرک ٹن مونگ، 97,970 میٹرک ٹن اڑد اور 41,718 میٹرک ٹن مونگ پھلی کی سرکاری خرید کی منظوری دی گئی ہے. گجرات میں اس موسم گرما کے سیزن کے لیے 18,250 میٹرک ٹن مونگ کی سرکاری خرید کی منظوری دی گئی ہے. منظور شدہ سرکاری خرید کی کم از کم امدادی قیمت کی مالیت 160 کروڑ روپے سے زیادہ رہنے کا تخمینہ لگایا گیا ہے. وزیر موصوف نے ربی مارکیٹنگ سیزن کے تحت تمل ناڈو کے لیے مونگ کی سرکاری خرید کی حد 885 میٹرک ٹن سے بڑھا کر 990 میٹرک ٹن کرنے کی منظوری بھی دی ہے. اس طرح فصل کی 105 میٹرک ٹن اضافی سرکاری خرید ہو سکے گی. جناب شیوراج سنگھ چوہان نے ہریانہ کے لیے موسم گرما کے سیزن کے دوران 2115 میٹرک ٹن مونگ کی سرکاری خرید کی منظوری دی ہے. یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے. صدر جمہوریہ دروپدی مرمو آج مدھیہ پردیش میں اومکاریشور میں سکل سیل کے بین الاقوامی دن کے موقع پر ایک پروگرام میں شرکت کریں گی. مذکورہ دن سکل سیل کی بیماری ایس سی ڈی کے بارے میں عالمی سطح پر بیداری بڑھانے کے مقصد سے ہر سال منایا جاتا ہے. اس دن بیمار افراد کو لاحق چیلنجوں کو اجاگر کیا جاتا ہے اور بہتر تحقیق، فنڈنگ اور مساویانہ علاج و معالجے کی حمایت کی جاتی ہے. مدھیہ پردیش کے اپنے دورے کے بعد صدر جمہوریہ اپنی آبائی ریاست اوڈیشہ کے 2 روزہ دورے کے لیے آج دوپہر میور بھنج ضلع پہنچیں گی. مزید تفصیل ہمارے نامہ نگار سے.
4: میور بھنج ضلع میں اپنے قیام کے دوران صدر جمہوریہ دروپدی مرمو عوامی فلاح و بہبود، دیہی ترقی اور قبائلی برادریوں کو با اختیار بنانے پر مرکوز پروگراموں میں شرکت کریں گے. رائے رنگ پور میں صدر جمہوریہ ایمس بھونیشور کی جانب سے منعقد ایک ہیلتھ کیمپ پہنچیں گی اور دیہی علاقوں میں پائپ لائن کے ذریعے پانی کی فراہمی سے متعلق ایک بڑے مربوط پروجیکٹ کا افتتاح کریں گی. صدر جمہوریہ برہما کماری کے ماترو شکتی بھون، ایک نئے خصوصی سرکٹ ہاؤس اور نئے تعمیر شدہ رائے رنگ پور پولیس ڈسٹرکٹ کا بھی افتتاح کریں گے. آکاشوانی بھونیشور سے پرکاش داس کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ.
0: نائب صدر جمہوریہ سی پی رادھا کرشنن لداخ کے لیہ میں آج سے شروع ہونے والی یوگ کے بین الاقوامی دن کی تقریبات میں شرکت کرنے کے لیے وہاں کے 3 روزہ دورے پر رہیں گے. یہ جناب رادھا کرشنن کا مرکز کے زیر انتظام علاقے کا پہلا سرکاری دورہ ہوگا جو اس مہینے کی 21 تاریخ تک جاری رہے گا۔